0: بسم اللہ الرحمن الرحیم. ظفر شیخ حسب معمول بہت دنوں کے بعد آپ کی خدمت میں حاضر ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم سے. ایک تو پروفیشنل ذمہ داریوں کی وجہ سے پروگرام تھوڑا تاخیر سے کر رہا ہوں, اس کے لیے معذرت. اور آج کا پروگرام امید کرتا ہوں کہ بہت ہی اچھا ہوگا, انفارمیٹیو ہوگا, کیونکہ آج کے پروگرام میں ایک ایسی شخصیت جن کو آپ لوگ بہت بھی جانتے ہیں, سیاسی حوالے سے بھی, سماجی حوالے سے بھی اور مذہبی حوالے سے بھی, میری مراد جو کہ سید توقیر حسن بخاری صاحب ہیں, تھنک ٹینک ہیں اور پولیٹیکل ایکٹیوسٹ ہیں اور پرومیننٹ شخصیت ہیں. تو ان کے گفتار اور کردار کے حوالے سے آپ بہت بھی جانتے ہیں, بہت اچھے طریقے سے اپنی ذمہ داریوں کو آپ لوگوں کے سامنے خدمات کی صورت میں پیش کر رہے ہیں. تو آج کے پروگرام میں ہمارے مختلف موضوعات پر بات چیت ہوگی, تو میں یہ چاہوں گا کہ آپ حسب معمول جس طرح ہمارا پروگرام دیکھتے اور سنتے ہیں, اسی طرح آج کا پروگرام بھی آپ دیکھیں اور سنیں, اور اس میں بہت ساری انفارمیشن ہوگی پاکستان کے حوالے سے, بین الاقوامی حوالے سے, اور خاص طور پر ڈنمارک کی سیاسی صورتحال کے حوالے سے ان سے بات چیت کریں گے. اور سب سے پہلے تو میں جو تاخیر سے یہاں پروگرام شروع کر رہا ہوں, اس کے لیے رضا مصطفیٰ صاحب سے بھی معذرت خواہ ہوں, کیونکہ انہوں نے پروگرام, حاجی مصطفیٰ صاحب جو کہ اس وقت اللہ پاک کے پاس موجود ہیں, ان کے پروگرامز میں میں شامل نہیں ہو سکا کچھ وجوہات کی وجہ سے, جس کے لیے میں معذرت خواہ ہوں. لیکن حاجی مصطفیٰ صاحب کا کردار, ان کی گفتار کے حوالے سے اگر میں یہ عرض کرنا چاہوں تو میں سمجھتا ہوں کہ انہوں نے بہت اچھا اپنی زندگی کو کے سلسلے کو چلایا, اور خاص طور پر لوکل میڈیا کے حوالے سے ڈنمارک میں جو ان کی خدمات ہیں, بانی ریڈیو ہم وطن ہیں, جو میں سمجھتا ہوں کہ یہ رہتی دنیا تک قائم دام رہے گا, اور ان کی وجہ سے ہی ہمارے اندر یا نئے آنے والوں کے اندر یہ حوصلہ پیدا ہوا کہ یہاں لوکل میڈیا کو اور میڈیا کو اچھے طریقے سے لوگوں کے مسائل کے حوالے سے ان کے سامنے پیش کیا جائے. تو شاہ صاحب بہت بہت شکریہ آپ کا کہ دوبارہ آپ نے مجھے یہ موقع فراہم کیا, اور یہ میری خوش قسمتی ہے کہ جب بھی میں آپ سے ریکویسٹ کرتا ہوں تو آپ میری درخواست کو قبول کرتے ہیں, اس کے لیے بہت بہت شکریہ آپ کا. اور جیسا میں نے انٹرو میں یہ عرض کیا کہ آج کا پروگرام مختلف موضوعات پر ہوگا, تو سب سے پہلے میں یہ چاہوں گا کہ چند الفاظ حاجی مصطفیٰ صاحب مرحوم کے حوالے سے اگر آپ فرمانا چاہیں, تو اس کے بعد پروگرام کو آگے بڑھاتے ہیں.
1: بسم اللہ الرحمن الرحیم. شیخ صاحب,
2: حاجی مصطفیٰ میں ان کو محروم نہیں کہوں گا, محروم وہ ہوتے ہیں کہ جن کو آدمی بھول جاتا ہے, انسان بھول جاتا ہے.
0: جی,
2: وہ ہمیں زندہ رکھتے تھے, ہمیں تعلیم کے اعتبار سے بھی, انفارمیشن کے اعتبار سے بھی, بچوں کو قرآن شریف اور سپاروں کا درس دینا, مساجد کی خدمات کرنا. وہ ایسی شخصیت ہیں کہ جو بڑھ چڑھ کے ڈنمارک کی ٹاپ شخصیات میں ان کا نام آتا ہے.
0: جی,
2: اور میں ان کو محروم اس لیے نہیں کہوں گا کہ جب آپ اللہ تعالیٰ نے قرآن مجید میں یہ فرمایا ہے کہ آپ کو شعور ہی نہیں کہ جو انسان میرے رستے پہ چلتا ہے یا میرے رستے پہ شہید ہوتا ہے یا دنیا سے اس رستے سے چلا جاتا ہے تو وہ شہید ہوتا ہے, اس کو میں رزق دیتا ہوں.
0: ٹھیک,
2: اب ہمارے اختلافات ایک جگہ, لیکن اگر ہم اس کو جیسے ڈنمارک میں ڈینش میں کہتے ہیں کرونلی, یعنی کہ ہم ان کی زندگی کو کا نچوڑ نکالیں اور ان کی بیک گراؤنڈ دیکھیں, تو یہ ادارہ جس کے اندر میں آج بیٹھا ہوا ہوں, یہ فرسٹ میڈیا جو تھا, میں لوگوں کو یہ بتا دوں کہ یہاں پہ جو رسالے نکلتے تھے, اخبار نکلتے تھے, وہ ٹھیک تھے, وہ ماسٹر وقار یا چودھری امانت وہ نکالتے تھے, لیکن سب سے پہلا جو ریڈیو کا پروگرام ہوا
0: جی جی
2: وہ حاجی مصطفیٰ صاحب نے نکالا.
0: بالکل,
2: اور یہاں پہ انہوں نے ہر ویکینڈ پہ اس ریڈیو سے پروگراموں کو نشر کیا. یہاں پہ بچوں کے پروگرام ہوئے, بچوں کی تلاوتیں ہوئیں, بچوں کو انعامات دیے گئے, بچوں کی حوصلہ افزائی کی گئی, اور اس طریقے سے ماں باپ کی بھی حوصلہ افزائی کی گئی کہ آپ اپنے بچوں کو تیار کریں دینی طور پہ اور ان کو ہم اپنے ریڈیو پہ لے کے آئیں گے, یہاں پہ مقابلہ بازی ہوگی, جو جیتے گا ہم اس کو انعام دیں گے اور جو نہیں جیتے گا اس کو بھی اس کی بھی حوصلہ افزائی ہوگی تاکہ اگلی دفعہ وہ. تو حاجی غلام مصطفیٰ صاحب کو ہمیشہ ریڈیو جو ہے یہ ویسٹرو ریڈیو جو ہے اس کے اوپر اور ہم وطن ریڈیو جو ہے اس کے نام سے جب بھی اس کا نام بولے گا تو ہم ان کو یاد کریں گے اور ان کو یاد کرتے رہنا چاہیے.
0: اشاع صاحب, جیسا آپ نے فرمایا کہ کوئی بھی انسان جس پہ اللہ تعالیٰ کی طرف سے کوئی ذمہ داری عائد ہوتی ہے اور وہ ذمہ داری جو کہ انفرادی اور اجتماعی طور پر بڑی لوگوں کے لیے مؤثر ثابت ہوتی ہے, اگر وہ خدمات یا وہ ذمہ داری ان کے جانے کے بعد بھی پیچھے والے لوگ جو نبھا رہے ہیں تو میں سمجھتا ہوں صدقہ جاریہ ان کے لیے بھی یہ بن جاتا ہے. اللہ تعالیٰ یہ
2: جی بالکل دیتا ہے. دو قسم کی چیزیں ہوتی ہیں, ایک ہوتا ہے شیطانی اعمال, آپ شیطانی عمل کرتے ہیں, لوگوں کو تنگ کرتے ہیں, لوگوں کے رستے میں روڑے اکٹاتے ہیں, آپ لوگوں کو کے ساتھ مس بہیو کرتے ہیں تو وہ ایک علیحدہ ہے. لیکن جو انسان اپنے پاس سے اپنا وقت سے زیادہ وقت نکال کے اپنے خاندان اپنی فیملی کو ایک سائڈ پہ رکھ کے اور خدمت خلق کرتا ہے, ان کی بات جو ہے ان میں جو لوگ شامل ہیں ان میں سرفرست ڈنمارک کے اندر جن لوگوں کا نام آتا ہے ان میں ٹاپ میں حاجی مصطفیٰ غلام مصطفیٰ صاحب کا نام آتا ہے. تو اس لیے ہمیں یہ دو رائے قائم نہیں کرنی چاہیے اور اللہ تعالیٰ ان کو جنت الفردوس اعلیٰ میں جگہ عطا فرمائے اور ہماری دعائیں ہیں. اور جب بھی آپ امریکہ وائے مسجد میں جائیں یا آپ اس ریڈیو کا نام سنیں گے تو اس کی بنیاد جو رکھی ہے اور بنیادوں میں رکھنے والوں میں تو حاجی مصطفیٰ صاحب کا نام ضرور آئے گا.
0: جی بالکل ایسا ہی. چلیں جی, ہماری دل سے یہ دعا ہے کہ اللہ تعالیٰ ان کو اپنے جوار رحمت میں جگہ دے اور ہمیں اپنے دل سے ان کے لیے دعا گو ہیں کہ وہ جہاں بھی رہیں اللہ تعالیٰ کے فضل و کرم کے سائے کے تھلے رہیں. تو ایسے ہی بس زندگی کا سلسلہ ہے, انہوں نے اپنا جتنا وقت گزارنا تھا گزار لیا اور اس کے بعد پھر ہمارا یہ فرض ہے, یہ ذمہ داری ہے کہ ہم ان کی ان خدمات کو آگے کس طریقے سے لے کر جاتے ہیں اور انشاءاللہ تعالی مثبت طریقے سے لے کر جائیں گے. شاہ صاحب, پروگرام کو آگے بڑھاتے ہیں اور جیسا میں نے انٹرو میں یہ بتایا کہ آج مختلف موضوعات پر ہماری بات چیت ہوگی, شاہ صاحب سب سے پہلے تو یہ بتائیں کہ اس وقت ڈنمارک کی سیاسی صورتحال اور اس کے بعد تھوڑا سا سماجی اور کاروباری حالات کے حوالے سے بھی بات کریں گے, لیکن سب سے پہلے اس وقت جو کور ایشو ہے سیاسی صورتحال, جو اس وقت 69 دنوں کے بعد 69 دنوں کے بعد شاید یہ حکومت تیسری دفعہ ہماری جو وزیر اعظم وہ
2: گرتی گرتی بنی ہے
0: جو بھی اچھا اس کے حوالے سے تھوڑا بتائیں, اور دوسرا یہ بتائیں کہ اس ساری صورتحال میں یہ جتنی پارٹی ہیں ان کے ساتھ حلیف کے طور پر شامل ہیں ان کا کیسا کردار رہا.
2: دیکھیں جی, سب سے پہلے تو یہ ہے کہ میں ہمیشہ وہ بات کروں گا جو لوگوں کو سمجھ آئے اور سیاستدانوں کے لیے بھی اور عام عوام کے لیے بھی. چار پارٹیاں ایسی ہیں جنہوں نے فارنر سے ان کی بہتری کے لیے ووٹ مانگے, ان میں ایس ایف سرفرست تھی, انیز لسٹن سرفرست تھی, ریڈیکل ونسرا سرفرست تھی اور الٹرنیٹو تھی.
0: اچھا,
2: لیکن الٹرنیٹو کے اندر بھی دو رائے پائی جاتی تھی, لہٰذا کچھ حمایت میں تھی اور کچھ فارنرز مخالفت میں بھی تھی. اب سوشل ڈیموکریٹ جو ہے یہ بلو بلاک کے ساتھ مقابلہ کر رہی تھی, یہ ڈینتھ فلکے پارٹی اور انگا سٹوائبیا کے مقابلے کی یہ لیڈر ہے اور اس نے سب سے زیادہ جو قوانین ہیں ان کو زندہ رکھا جو انگا سٹوائبیا نے وینسٹرا کے ساتھ مل کر جب وہ وینسٹرا کی تھی اپنا منسٹر تو لارس لیوکے اس وقت اسٹیٹ منسٹر تھے, تو انہوں نے لارس لیوکے کے زیر سایہ یہ سارے قوانین بنائے جو کہ کانسٹیٹیوشن جس کو ہم ڈینش میں کہتے ہیں گرون لاء کے انگیسٹ بنے, یہ ہیومن رائٹس کے انگیسٹ بنے, یہ سارے کے سارے 117 یا 118 قانون جو تھے یہ بنے. لیکن میں عوام کو ایک چیز بتاتا جاؤں کہ ہمارے سیاستدانوں کو اس چیز کا شعور نہیں تھا کہ یہ جب ہم قانون بنا رہے ہیں तो इसके इन कानूनों की जद में, ये कानून जो हैं इनकी जद में खुद डेनिश सिटीजन्स जो हैं वो आ जाएंगे। डेनिश सिटीजन्स का मतलब यह है कि वो फॉरनर्स, जैसे कि मैं डेनिश सिटीज़न हूँ, आप भी डेनिश सिटीज़न हैं, लेकिन वो डेनिश जो कि ख़ानदानी तौर पे यहाँ के डेनिश हैं, बॉर्न भी और उनकी फैमिलीज और फैमिलीज और फैमिली यहाँ के रहने वाली है, उनके राइट्स भी जो हैं वो मजरूह हुए और इन्होंने काफ़ी कानून बनाए। और इसके ऊपर बात करने के लिए कोई ऐसा हमारे पास ऐसा प्लेटफॉर्म नहीं है, हम खसूसी तौर पे पाकिस्तानियों के पास कोई ऐसा प्लेटफॉर्म नहीं कि जो इस इनके ऊपर बात करें। तो ये चीज़ें जो हैं, अब जो आपने कहा 69 डेज़ में ये बनी, देखें पहले ये लास्ट लुके गया तो जो SF और दूसरी पार्टी थी उन्होंने कहा कि अगर आपने रेड ब्लॉक में आना है तो ये जो बनेगी हुकूमत इसमें हमारी ज़्यादा सुनी जाए। फिर उसके बाद लास्ट ल्यूके जो था वो चला गया, गेंद जो है वो चला गया ब्लू ब्लॉक के पास। ब्लू ब्लॉक जो है वो इसी बात पे अड़े रहे कि भाई हमने तो जो कानून हैं उनको हद से ज़्यादा सख्त करना और उन पे एग्रीमेंट करना है,
0: ठीक है,
2: यानी जो क्रिमिनल्स हैं उनको निकालना चाहिए, ये करना चाहिए, वो करना चाहिए। तो सोशल डेमोक्रेट ने कहा कि हमने तो ये ऑलरेडी कानून जो हैं, जब हम PDM की गवर्नमेंट थी हमारे पास सोशल डेमोक्रेट और वेंस्टर और मॉडरेट की हुकूमत थी, तो हमारे जो सपोर्टर्स थे वो यही थे, ऐसा बरा दूसरी पार्टियाँ, तो उस वक्त हमने जो कानून बनाए थे और ब्लू ब्लॉक के साथ मिलके, तो वो सख्तियाँ तो हमने बरकरार रखी। आपको पता है कि इन्होंने क्या किया, इन्होंने पिछले साल एक फ्लूटरिंग कैंप और जेल बनाई कोसोवो वहाँ पे इन्होंने जेल बनाई, वह यहाँ से उनको अमला जो है वो प्रोवाइड किया गया। अब जो लोग यहाँ पे जिनके केस है या फ्लूटरिंग है या कोई प्रॉब्लम करता है जिनको ये डिपोर्ट कर देते हैं या उनके लंबे केस हैं उनको ये वहाँ भेज देंगे, उससे ये क्या होगा कि एक इंसानियत सोज मसला मोहल्ला शुरू हो जाएगा, यानी कि जो फैमिलीज यहाँ रह रही हैं अगर उनके बच्चे या वो कोई उधर चले जाते हैं तो उनके जो रबते हैं वो बरकरार नहीं रहेंगे, ह्यूमन राइट्स की खिलाफ वर्दी होगी। और यहाँ पे जो डेनिश उससे ज़्यादा बड़ा क्राइम कर रहा है उसको जो राइट्स हैं वो डेनमार्क के अंदर मिल रहे हैं, तो ये कॉन्स्टिट्यूशन ग्रूंड लॉ ऑफ डेनमार्क की बहुत बड़ी वायलेशन है। और ये ऐसी वायलेशन है कि जैसे कि आप गजा में देख रहे हैं जो कुछ हो रहा है, ये बिल्कुल उसी तरह के कानून जो हैं यहाँ पे लागू करके तो इस गवर्नमेंट ने जो है वो बरकरार रखे। और अब भी मुझे यही लगता है कि जो इनका मुआहदे हुए हैं इन पार्टियों के गवर्नमेंट के अंदर जो पार्टीज आई हैं उनमें से सिर्फ दो चीज़ें जो हैं वो इन इस लिस्टन की वाजिया हुई हैं, और वो ये वाजिया हुई हैं कि ये जो है स्कूल के जो बच्चे हैं 22 साल तक उनके लिए ये ज़्यादा से ज़्यादा सहूलत मैसर करेंगे, बसें ट्रांसपोर्ट वगैरह उनके लिए फ्री होगी, और दूसरा ये है कि ये जो पार्किंग वगैरह का मसला है इसके ऊपर कोपेनहेगन को ज़्यादा से ज़्यादा बंद किया जाए, क्योंकि ये कम्युनिस्ट जो हैं ये साइकिलिस्ट हैं और ये साइकिल पे जाना चाहते हैं, तो अल्हम्दुलिल्लाह हमें क्या इससे, ये तो अच्छा, इनकी अपनी बात है।
0: तो शाह साहब चले ये तो कुछ ठीक है बुनियादी मसाइल ये भी हैं, लेकिन इसके साथ जो मेन इशू हमारे हैं यहाँ काम की परमिशन और प्लस फैमिली यूनिफिकेशन फैमिली असामफुन, इस हवाले से कोई पेश रफ्त हुई है इन पार्टियों ने कुछ
2: शेख साहब
0: वादा किए हैं?
2: शेख साहब
0: जी
2: वो वही हैं,
0: अच्छा
2: ना उनको किसी पार्टी ने आगे करना ना पीछे करना, आप ये देखें कि जब मैं ये कह रहा हूँ कि डेनमार्क के कॉन्स्टिट्यूशन, देखें मैं आपको पहले ये समझाऊं कि ग्रून लॉ क्या है और कानून क्या है।
0: माजरत टाइम ज़रा थोड़ा, मैं चाहूँगा कि बाकी मौजूद पर भी हम गुफ्तगू करें। इन शॉर्ट मुझे ये बताएं कि ये पार्टियाँ, चार पार्टियाँ ना इनके साथ अभी,
2: ये अभी जो जो उलेनिंग और जो फॉरनर्स का जो मिनिस्टर बने हैं
0: जी जी
2: मार्टिन भुस्को,
0: हाँ जी,
2: वो नरम दिल इंसान तो ज़रूर है, लेकिन क्या दूसरी पार्टीज जो हैं वो इनके ऊपर प्रेशराइज करेंगी कि भाई आप इनको आएं?
0: अच्छा।
2: क्योंकि आप ये देखेंगे फलकत सिंह के अंदर जो फोरमैन बैठे हुए हैं या नेस्ट फोरमैन जो स्पीकर्स हैं जिनको हम कहते हैं, वो बैठे हुए हैं, वो किस कानून को मंजूर करते हैं, किस कानून को आगे लाना चाहते हैं, क्या ये पुराने बनाए हुए जितने भी कवानीन हैं इनको डिमोलिश कराने की कोशिश करेंगे, इनको ख़त्म? तो मुझे नहीं लगता कि ये करें जब तक के अफवाह की तरफ से प्रेशर नहीं आएगा। और हम लोग जो हैं पाकिस्तानी और दूसरी जो हमारी तंजीमें यहाँ DMU DMC और दूसरी अगली, मेरा ख्याल में कि इनके पास, मैं ये नहीं कहता कि वो डैनिश नहीं बोलते, बड़ी अच्छी डैनिश बोलते हैं, यहाँ पढ़े मुझ से भी अच्छी बोलते हैं, लेकिन उनको वो पार्लियामेंटेरियन नहीं है, उनको ये नहीं पता कि हम किस तरीके से गवर्नमेंट को ट्रिकल करेंगे। क्योंकि यहाँ पे सबसे पहले ये जो चीज़ें हैं ये हमें किसी पार्टी के फोरमैन से बात करें तो वो यही है कि भैंस के आगे बीन बजाने वाली बात है, अगर किसी मिनिस्टर के साथ बात करेंगे तो वो भी यही हिसाब है। ये किसके सामने बात होनी चाहिए कि जो इनके मुख्तलिफ उज़्वर हैं, जो इनके स्पोक पर्सन्स हैं, हमें उनसे बात करनी चाहिए और बताना चाहिए कि कौन कौन सी चीज़ जो है वो आप गैर कानूनी कर रहे हैं और कौन से कानून आपने बनाए हैं वो आपके आइन के ख़िलाफ़ है। तो इस पे जो है अगर मेजॉरिटी फॉरनर्स अग्री कर जाएं तो ये कानून जो इन्होंने बनाए हुए हैं, क्योंकि ख़ुद जानिश महसूस कर रहे हैं हमारे लिए ख़तरनाक हैं, तो ये इसके ऊपर काम हो सकता है।
0: जैसा आपने फरमाया कि ये क्या कहते हैं हमारे जो अवाम इसमें दिलचस्पी जाहिर करें या ज़िम्मेदारी को समझते हुए आगे, और वो इनको इंसिस्ट करें जो हमारे इलेक्टेड काउंसलर हुए हैं या बाकी जो सियासत के साथ मुंसलिक लोग हैं कि वो अपनी आवाज़ को उठाएं, लेकिन इसके साथ साथ पाकिस्तानी कम्यूनिटी के साथ बाकी कम्यूनिटी वो कोई अपना किरदार अदा कर रही है इसमें?
2: जी, जो दूसरी कम्युनिटीज़ हैं वो बड़ी मजबूती से इस मुल्क के अंदर
0: वो कर रही हैं,
2: वो कर रही हैं,
0: ये क्यों नहीं उनके साथ?
2: हम लोग ज़्यादा इंटरेस्टेड हैं अपनी बाउलेंस में, हम इंटरेस्टेड हैं कि हमें पाकिस्तानी सियासत में हिस्सा लें, पाकिस्तान में हमारा नाम हो, पाकिस्तान में हमारी चीज़ें हों। आप ये देखें कि 70 से लेके अब तक हम लोग सियासत में हैं, लोकल सियासत में हैं, काउंसलर्स हैं, हर एक चीज़, लेकिन हमारे आम लोगों को ये नहीं पता कि वो कहाँ से जाके पेंशन लें, कहाँ से जाके वो, उनको आज तक इन्होंने ये नहीं बताया कि भाई आप लोगों ने जो फॉर्म्स फिलअप किए थे पेंशन के वो गलत फॉर्म फिलअप किए थे, आपकी पेंशन असल में इतनी ज़्यादा बनती है, आपको कम है। ये एडवाइस काउंसिल जो है ये हमारा एक थिंक टैंक होना चाहिए जिसके अंदर यंगस्टर भी हों और पुराने लोग भी हों और वो लोग भी हों जो आइन को समझते हैं, जो जिनको पता है कि किस तरह। तो इंशाअल्लाह अगर लोगों ने इस तरफ एक इस रस्ते को चुन लिया तो वो दिन दूर नहीं कि डेंचों को जो है वो पार्लियामेंट के अंदर इन कवानीन को ख़त्म करना पड़ेगा।
0: अच्छा, तो आप क्या समझते हैं कि हुकूमत जब ये मुकम्मल जिम्मेदारी संभाल लेगी तो तारकीन वतन के मसाइल में कुछ, मैं अगर आपसे पूछना चाहूँ, ये कारोबारी लिहाज से या समाजी हवाले से कुछ मुस्बत असर पड़ेगा?
2: नहीं, ऐसे ही है जैसे है, हो सकता है कि ज़्यादा प्रेशराइज करें उन फैमिलीज़ को जो इन्होंने कानून बनाए हैं 2023 में और 24 में 25 में, हो सकता है कि उसके ऊपर एग्रीमेंट्स करें और वो जो जिनके कोई बच्चे हादसाती तौर पे क्राइम कर लेते हैं या कोई ऐसी चीज़ हो जाती है तो उनको ये बाहर निकालें। लेकिन अभी एक बड़ा अच्छा रिज़ल्ट आया यहाँ की सुप्रीम कोर्ट के अंदर से, जिसको हम हाइस गार्ड कहते हैं, उन्होंने एक फैमिली थी 2016 में मेरे साथ ही, उनको डैनिश नेशनलिटी मिली थी।
0: अच्छा।
2: लेकिन उनको गलत डैनिश नेशनलिटी मिल गई।
0: अच्छा,
2: जब उनको गलत डैनिश नेशनलिटी मिल गई तो उसका इन्होंने कहा तो उसको ब्लॉक कर दिया। तो वो अदालतों में होता था, वो हाइस घाट के पास चला गया सुप्रीम कोर्ट के अंदर के, तो सुप्रीम कोर्ट ने कहा कि कोई बात नहीं है, अब ये इसको नेशनलिटी मिल गई है, अब आपके पास अख्तियार नहीं
0: वापस
2: कि आप वापस ले लें। तो ये एक ऐसा शगुन है, ये एक ऐसी निशानदेही है कि जो इन्होंने नए कानून बनाए हैं 2023 में और 24 में 25 में, अगर हमारे सियासतदान जो हैं इसके ऊपर पब्लिकली और डेंचो को भी अपने कोलीग्स को, मैं ज़्यादा ये कहूँगा कि जो हमारे रेडिकल में बैठे हुए हैं, सोशल डेमोक्रेट में बैठे हुए हैं, SF में बैठे हुए हैं, बहुत सारे हमारे कोलीग, वो अपनी बॉलेंस के अंदर मुख्तलिफ डिबेट्स कराएं,
0: अच्छा,
2: और उनके अंदर जो ये मसाइल हैं उनके अंदर वो रखें, या वहाँ ज़्यादा से ज़्यादा पाकिस्तानी हों और वहाँ पे डैनिश भी हों और उनको पता लगे कि ये मसाइल जो हैं ये ह्यूमन राइट्स के ख़िलाफ़ हैं, तो ये चेंज हो सकता है।
0: तो शाह साहब, ये मौजूदा हुकूमत या ये जो बनी है या आगे चलेगी, तो आप क्या समझते हैं आने वाले दिनों में ये बाकी यूरोपियन ममालिक के साथ या बाकी दुनिया के साथ इनके तल्लुक अच्छे होंगे, ये अगर सारा सिलसिला तारकीन वतन के लिए कर रहे हैं तो?
2: इस वक्त तो अमेरिका के साथ इनका फटा चल रहा है
0: जी,
2: ग्रीनलैंड का वो जो है वो पूरा का पूरा जो है वो ले रहा है, क्योंकि उसने सिर्फ ग्रीनलैंड का नहीं कहा बल्कि वो तो आइसलैंड को भी उसने धमकी दे दिया, दुनिया भर को देता फिर रहा है, वो तो एक अलहदा चीज़ है। हमारी गवर्नमेंट को, यहाँ की गवर्नमेंट को ये पता है कि अब मुझे मुस्लिम वर्ल्ड से तल्लुकात रखने हैं, क्योंकि मुस्लिम वर्ल्ड जो है उनमें अब बड़ा इतिहाद पैदा हो रहा है और बहुत उसके अंदर जो है सोशल वर्क और दूसरी चीज़ें तंजीमात जो हैं वो काफ़ी उभर के सामने आ रही हैं, तो अब यूरोप को जो है वो मुस्लिम वर्ल्ड के साथ जो है तल्लुकात बेहतर करने पड़ेंगे, तो हो सकता है कि ये हुकूमत चले, क्योंकि सोशल डेमोक्रेट के हमारे जो वज़ीर आज़म हैं इनको आगे चल के सिर्फ ये जो कानून बनाए हैं अगर हम इसके ऊपर बात करना शुरू करते हैं तो इसकी भी प्रॉब्लम है, दूसरा उनको अपनी पार्टी में प्रॉब्लम शुरू हो गई है, उनको ये हो गया कि जो उनके पुराने और तजर्बाकार वजीर थे उनको ये जस्ट नहीं कर सके। आप देखेंगे 11 औरतें बैठी हैं,
0: अच्छा,
2: और 21 अपना 10 जो है वो मर्द बैठे, ये 21 इन्होंने बनाया,
0: अच्छा।
2: अब प्रॉब्लम ये है कि क्या जो नए मिनिस्टरों जिन्होंने नई मिनिस्ट्रियाँ टेक ओवर की हैं उनको कितना टाइम लगेगा कि पूरे कानून को उस मिनिस्ट्री को चलाने के लिए उनको समझने के लिए, इट विल टेक टाइम, और इस दौरान में हो सकता है कि जिस तरीके से सोशल डेमोक्रेट के अंदर अपनी प्रॉब्लम चल रही हैं ये वहाँ से भी कुछ आदमी आगे पीछे हो जाए, तो ये प्रॉब्लम जो है मैं नहीं कह रहा बल्कि यहाँ के जो तजिया नगार हैं, यहाँ के जो सियासत को समझने वाले राइटर्स हैं वो इस चीज़ का जो है निशानदेही कर रहे हैं कि वाकई ये चीज़ है। यहाँ आप देखें कि यहाँ पे पीने का पानी साफ नहीं है डेनमार्क में, और ये इनको 72 से पता है कि यहाँ पे जो खादें डाली जा रही हैं, यहाँ पे जो केमिकल स्प्रे किया जा रहा है उसकी वजह से पानी कितना गंदा हो चुका है, लोगों को स्टमिक कैंसर हो रहे हैं दूसरे, तो ये चीज़ें जो हैं गवर्नमेंट ने हर दफ़ा वादा किया लेकिन गवर्नमेंट अपना वादा पूरा नहीं कर रही, तो उसके ऊपर जो है काफ़ी लेदे हो रही है, और सिर्फ स्कूलों को आप ये देखें कि यहाँ पर बहुत ज़्यादा ऐसे पेरेंट्स हैं जो बच्चों को स्कूल में लेके जाते हैं तो उनको पर्सनली, क्योंकि उनकी इनकम थोड़ी सी हाई होती है तो वो पास से पैसे देते हैं, अच्छा। वो बच्चों के बाण हेमन में या स्कूलों में वो पैसे देते हैं, तो इससे बेहतर यही है कि गवर्नमेंट को चाहिए कि जैसे 70s में था 80s में था हर एक के लिए बराबर कर दें, ठीक है जो प्राइवेट स्कूल्स हैं वहाँ अगर कोई पेरेंट्स अपने बच्चों को पढ़ाना चाहता है पैसे देना चाहता है तो एक अलहदा चीज़ है अपनी इनकम सोर्स ऑफ इनकम के ऊपर, लेकिन अब ना पेंशनिस्टों के पास इतनी पावर है बाइंग पावर है और ना ही बच्चे वालों जो फैमिलीज हैं उनके पास है।
0: अच्छा शाह साहब, जैसा आपने फरमाया कि बाकी कम्युनिटीज़ काफ़ी एक्टिव हैं इन तमाम मसाइल के हवाले से, तो ये क्या कोई अपना आप तजर्बा बताएं कि कैसे हमारी कम्युनिटी और बाकी कम्युनिटीज़ जिसमें मुसलमान कम्युनिटी भी है और दूसरी कम्युनिटीज़ भी हैं इनको इकट्ठा एक प्लेटफॉर्म पे करके और इकट्ठा ये आवाज़ उठाएं अपने मसाइल के हवाले से,
2: देखें
0: ये कैसे मुमकिन हो?
2: देखें जी, जब तक मैं हमें ख़त्म नहीं होगी, जब तक मैं ये नहीं कहूँगा कि मैं ही सबसे ज़्यादा इंटेलिजेंस हूँ, मैं सब कुछ जानता हूँ, तो ये गलत बात है। हमें सबको इत्माद में रहना चाहिए, हमें पाकिस्तान की सियासत को अब भूलना चाहिए, हमें ये देखना चाहिए कि यहाँ मोर देन 70% जो हैं वो हमारी ख्वातीन हैं।
0: अच्छा,
2: अब डैनिश ये कहते हैं कि आपकी ख्वातीन जो हैं वो सियासत में नहीं आगे आती जब आप लोगों की कोई सियासी इजलास होते हैं उसके अंदर आपकी औरतों के ना होने के बराबर है, चंद एक औरतें होती हैं, बाकी आप नहीं लाते। लेकिन जब आप मीना बाज़ार लगाते हैं, ईद बाज़ार लगाते हैं, वहाँ मैंगो बाज़ार लगाते हैं, वहाँ पे औरतें मर्द हर कोई उसके अंदर शामिल होता है, तो वो कहते हैं ये जो आप फोर्स के बैंडिंग आप खुद कर रहे हैं इसको पहले चेंज करें, इस तब्दीली को आप चेंज करें।
0: इसमें शाह साहब ज़्यादा जिम्मेदारी किसकी बनती है, जो फैमिलीज हैं उनके सरबराह जो होता है उसकी जिम्मेदारी?
2: बिल्कुल बिल्कुल,
0: वही जाहिर है। अगर मैं अपनी बात करता हूँ, अगर मैं अपनी वाइफ को नहीं इसमें शामिल करूँगा सियासी, और जब बाज़ दफ़ा हम देखते हैं ना डैनिश चैनल खबरें आती हैं, तो मैं वाइफ को बैठी होती है घर में तो कहता हूँ कि ये कुछ समझ आई है, या मैं उसको समझाने की कोशिश करता हूँ तो दिलचस्पी लेती है। लेकिन इसमें किरदार तो वही सरबराह का है कि उसने किस हद तक अपने बच्चों को या अपनी फैमिली को शामिल करना है डैनिश सियासत।
2: जी बिल्कुल, आपने सही कहा। आप अपने बच्चों को जो है ना वो ब्लॉक करते हैं, आपने बच्चे जो हैं ज़हनी तौर पर उनको मफलूज कर रहे हैं, क्योंकि जब आपकी वाइफ और आपके बच्चे जो हैं वो छुट्टियों में या इस तरह के मेलों में या इस तरह की जो मुख्तलिफ मतलब फिलिप पार्क में होता है, वेलबी पार्क में कोई हो रहा है, तो आप उनको लेके जाएंगे तो वो देखेंगे कि माहौल कैसा है।
0: जी जी।
2: और ये जाना चाहिए। और सबसे बड़ी चीज़ जो है कि फोल्डर्स जो हैं, पेरेंट्स जो हैं, इनको स्कूल की जितनी मीटिंग्स हैं उसमें लाजमन शामिल होना चाहिए, ताकि इनको पता लगे कि हमारे बच्चे जो हैं उनकी जो बान एमन में है या स्कूल में है बहुत सी जगह पे उनकी तरबियत कैसे हो रही है।
0: जी
3: ज़फ़र भाई शुक्रिया। इसमें अगर मैं कहूँ ख़वातीन के हवाले से जो हम बात कर रहे हैं उसमें बहुत से पहलू हैं। एक तो अगर आप डैनिश सियासत को भी देखते हैं तो उसमें भी इतनी ख़वातीन जो हैं वो शमूलियत नहीं करती मर्दों के बनिस्बत। तो सियासत और ख़वातीन के जो शौक़ हैं ये दो मुख्तलिफ चीज़ें हैं, ये भी हमें जो है वो इस पहलू को भी मद्देनज़र रखना चाहिए। दूसरा, आप किसी को फोर्स नहीं कर सकते। अगर आप किसी अपनी बहन बेटी माँ को कहते हैं कि आप में वो काबिलियत है आप क्यों नहीं करती, कह सकते आप, लेकिन आप उनको फोर्स नहीं कर सकते। दूसरा, अगर इसको साइड पे रख के दूसरा जो है, अगर हमारी ख्वातीन इस फील्ड में आती भी हैं, जो हमने यहाँ पे डेनमार्क में देखा कोई चंद ख्वातीन है हमारी जो फ्रंट फुट पे आई हैं सियासत के हवाले से, सामाजिक कामों के हवाले से, तो हमारी जो मर्दों की जो सोसाइटी है हम उनको एक्सेप्ट ही नहीं करते हैं कि वो आगे आएं और काम करें। हम उनको अपने साथ आगे नहीं बिठाते, हम उनको आगे बैठने नहीं देते। हमारा वही जो थोड़ा सा कल्चर है, सारी जगह नहीं कुछ जगह पे है कि औरतें जो है वो पीछे बैठें। ठीक है, तो ये चीज़ें हैं, ये यानी मिक्स हैं, आप इसको सिर्फ एक चीज़ नहीं कह सकते कि एक जो है वो इशू है और अगर हम उसको ठीक कर लें तो ठीक हो सकता है। अगर हम अपनी ख्वातीन को जगह देना शुरू करें और जहाँ पे हमारी ख्वातीन चाहती हैं जगह बनानी, जिस तरह ये मीने बाज़ार की बात कर रहे हैं और जगह पे, वहाँ पे वो भरपूर अपने आप को वो स्ट्रॉन्ग फील करती हैं। लेकिन अगर वो मेरे ख्याल में अगर वो चाहें सियासत में भी तो कर सकती हैं, लेकिन हम मर्दों को भी जो है वो चाहिए कि उनको जो वो उनकी जगह जो है वो हमें देनी पड़ेगी और देनी चाहिए।
0: अच्छा, इसमें रज़ा साहब दो फैक्टर मेरे जहन में जो आते हैं ज़ाती तौर पर जो मैं महसूस करता हूँ। पहली, ज़बान। अगर ज़बान आपको डैनिश नहीं ना आती तो लाजमी बात है वो दिलचस्पी नहीं लेगा, चाहे वो मेल है या फीमेल है। और दूसरा ये कि जब उसको ज़बान आ जाएगी तो वो दिलचस्पी किस हद तक लेता है। जैसा इन्होंने शाह साहब ने मिसाल दी कि मीना बाज़ार या जहाँ जितने कल्चरल प्रोग्राम होते हैं उनमें हमारी ख़वातीन अपने बच्चों फैमिली के साथ आती हैं, तो वो ज़ाहिर अपनी ज़बान होती है, बंदा खुले दिल से उनमें शामिल भी होता है,
3: उनका शौक भी।
0: तीसरा फैक्टर आप जो बता रहे हैं ना कि ये सरबराह की ज़िम्मेदारी है कि वो उनको कैसे आगे पहुँचा सकते हैं या उनमें लैक ऑफ कॉन्फिडेंस है तो वो कैसे इम्प्रूव कर सकते हैं। तो शाह साहब ये चीज़ें वही जो मैंने अर्ज़ किया कि सरबराह की ज़िम्मेदारी है, और सबसे पहले जो एक ज़बान का जो मसला होता है, अगर वो ज़बान नहीं सीखेंगी या ज़ाहिर है तो वो कभी भी दिलचस्पी नहीं ले सकती।
2: ज़बान का कोई मसला नहीं है, زبان کا ڈنمارک میں جب ہم 70s میں آئے تھے تو موسٹلی ہمارے جو کولیگس تھے وہ سارے گاؤں سے تعلق رکھتے تھے، نہ انگلش بولنی آتی تھی نہ ڈینش بولنی آتی تھی، یہ چیز نہیں ہے۔ آپ کمیونیکیٹ کر سکتے ہیں، کمیونیکیشن جو ہے وہ اشاروں سے بھی کر سکتے ہیں، بتا بھی سکتے ہیں آپ۔ میں نے یہ دیکھا کہ جو ہمارے کولیگس ہیں نا، جو جن کو بالکل نہ انگریزی آتی تھی ڈینش، وہ اپنا دوسری زبان، وہ ڈینش زبان بہت جلدی سے سیکھے۔ اور جو ہم لوگ اسکولوں میں گئے تھے تو ہم گرامرز میں پڑھے رہے۔ اب میں جو بات کر رہا ہوں نا کہ ہماری لیڈیز کو زبان آئے نہ آئے، جب وہ اپنی علاقے کی عورتوں سے جو پڑھی لکھی ہیں، ماشاءاللہ ہماری بیٹیاں جو ہیں، ہماری عورتیں جو ہیں اس وقت ڈاکٹرز ہیں، سائنٹسٹ ہیں اور فارن منسٹریز میں ہیں، ہر شعبے میں ہماری جو بیٹیاں ہیں وہ بہت چڑھ گئی ہیں۔ سب سے بڑی پرابلم جو ہے وہ آپ نے جو کہا گھر کا سربراہ، ہم اپنی آن کا مسئلہ بنا لیتے ہیں، ہم نہیں چاہتے کہ ہمارے بچے دوسرے جائیں۔ لیکن ہم ایک چیز بھول جاتے ہیں کہ ہم جب کوئی گاؤں کا مسئلہ ہوتا ہے یا پیچھے گاؤں کا مسئلہ ہوتا ہے، کوئی چیز ہوتی ہے، ڈیلی ٹیلی فون پہ اپنے بچوں کے ساتھ بتاتے ہیں، فلانے نے یہ کر دیا، فلانے نے بھینس لے لی، فلانے نے کوٹھی بنا لی، لڑائی جھگڑے کی باتیں، یہ خدا را آپ بچوں کے سامنے بیٹھ کے بالکل بات نہ کریں۔ کیوں کہ اس طریقے سے آپ کے بچے جو ہیں وہ گھر سے فیڈ اپ ہو جاتے ہیں اور ان کے ذہنی طور پہ وہ معصوم ہوتے ہیں اور وہ ذہنی طور پہ اس چیز کو جذب کر لیتے ہیں کہ لڑائی جھگڑے کے علاوہ بات نہیں، بچے سہم جاتے ہیں۔ لہٰذا بچوں کو جو ہے وہ باہر لے کے نکلے، ان کو پتہ لگے کہ ہماری ماں کی بھی وقت ہے، ہماری بھی ہے، اور یہ باہر نکل کے جو ہے یہ ایک اچھے بچے دیکھیں۔ جو فیملیز اس وقت بہت باہر رہ رہی ہیں، مصور رضا بھی جانتے ہیں، آپ بھی جانتے ہیں، بہت سارے ہمارے بچے جو ہیں، فیملیز جو ہیں وہ چھوٹے چھوٹے ٹاؤنس میں، کوپنہیگن، ویسٹ آئن میں اور دوسری جگہ رہ رہے ہیں، آپ ان کو کبھی نہیں ملیں گے۔ لیکن ان کے بچے جو ہیں اور وہ لیڈیز ان کی جو ہیں، وہ جہاں پہ بھی ڈینش فیسٹیول یا کوئی ایسی چیز ہوگی وہاں پہ آپ کو وہ ضرور نظر آئیں گے۔ تو آپ اپنے بچے کی خود تربیت کر سکتے ہیں اور یہ سب سے بہتر،
0: یہ ایک نیچرل چیز ہے شاہ صاحب۔ اگر وہ اپنا کلچر ہے تو اس میں ایزی ہو کر وہ اپنے
2: سب کلچر ڈینش ہمیں۔
0: رضا صاحب آپ کچھ ایکن کریں۔
3: جی میں اس میں یہ کہنا چاہتا ہوں، جس طرح ہماری یہاں پہ کچھ تنظیمیں سیاسی بھی ہیں، مسلم لیگ کاف کے، یہ آپ چیئرمین ہیں میرے خیال میں، تقی شاہ صاحب
2: نہیں، میں تھا
3: تو اس وقت ابھی آپ نہیں ہیں۔ اچھا، لیکن اسی طرح ہماری جو پاکستان سوسائٹی ہے اور پاکستانی کتنی تنظیمیں ہیں یہاں پہ، تو پہلی بات اگر تو آپ ایک وومن ونگ بناتے ہیں فار ایگزامپل کسی بھی تنظیم میں، لیکن اگر آپ نے عورتوں کو جگہ دینی ہے جن کی بات کر رہے ہیں، تو آپ ان کو صدر بھی بنا سکتے ہیں، نائب صدر بھی بنا سکتے ہیں، لیکن بدقسمتی سے ہماری جو تنظیم بن گئی ہے نا، اس میں اتنے ہی ممبر ہیں جتنے عہدے ہیں، ٹھیک ہے، ایک صدر ہو گیا، نائب صدر ہو گیا، چیئرمین ہو گیا، اچھا پھر جی وہ جنرل سیکرٹری ہو گیا، خزانچی ہو گیا، اگر اس میں کچھ عہدے آپ نے ایڈ کرنے ہیں، پھر جی ایڈوائزر ٹو صدر، ایڈوائزر سینئر، جونیئر، یعنی اس طرح عہدے آپ نے بانٹنے ہیں، اس میں ورکر تو ہے ہی نہیں یا نہ عام ممبر ہے، ٹھیک ہے۔ تو جتنے اگر آپ کسی بھی تنظیم کو آپ نے دیکھنا ہے نا، اس میں آپ دیکھ لیں کہ اس کے عہدے کتنے ہیں، اتنے ہی اس کے ممبر ہوں گے، اس کے اوپر نہیں۔ ہماری تنظیموں نے آج تک خواتین کو وہ جگہ نہیں دی، نہ ان کے ونگ بنائے ہیں وومن ونگ، نہ ان کو جو ہے وہ مین جو تنظیم ہے اس میں جو ہے حصہ لینے کی جو ہے اجازت دی گئی ہے۔
0: لیکن بات وہی آتی ہے کہ سب سے پہلے ہم اپنے میل جو پرسنالٹیز ہیں یہاں، جتنی بھی تنظیمات کے ساتھ اٹیچ ہیں یا تنظیمات سے باہر ہیں، جب تک وہی اکٹھے نہیں ہوں، اتفاق یا متفق نہیں ہوں گے، تو اس کے بعد تو فیمیل تو بہت
3: آئے گی۔ آپ کو میں ایک واقعہ سناتا ہوں، یہاں پہ ٹاؤن ہال میں ہم نے ایک سب نے مل کے جو ہے ڈیمونسٹریشن یا مظاہرہ کیا تھا، جس کا نام تھا کہ نہ اچھے اچھا ہوگا اس میں، یہ اچھے پھل، یاد ہوگا سب کو۔ اچھا اس میں جناب جو میٹنگ ہوتی تھی، جو سب کہتے کہ جی اپنی اپنی خواتین کو، بچوں کو لے کے آنا ہے۔ اچھا جب وہاں پہ اس کے بعد مجھے یاد ہے سینئر اسٹمپ وہاں ویلو اس میں ٹیسٹی میں وہاں پہ میٹنگ ہوئی، کھانا شانا کھایا، کیونکہ کھانے کے بغیر ہماری میٹنگ اور کوئی فنکشن ہوتے بھی نہیں ہے۔ تو خیر وہاں پہ ہم پہنچے تو آخر میں جو سارے اپنے اپنے وہ تجزیے دیتے رہے کہ ہماری خواتین کہاں تھی، تو میں نے کہا کہ جی پہلے تو ہم اپنے آپ کو دیکھ لیں نا کہ میں رضا مصطفیٰ اپنی فیملی کو لے کے آیا تھا کہ نہیں آیا تھا، ٹھیک ہے۔ تو ہم جو وہاں پہ تھے نا، ہماری خواتین نہیں تھیں وہاں پہ, ہماری بہنیں بھی نہیں تھیں, بیٹیاں بھی نہیں تھیں, ٹھیک ہے. ہم صرف نہ توقع کرتے ہیں دوسروں سے کہ دوسرے کام کریں, ہم خود نہیں کرتے, باتیں ہم سے کروا لیں جن کے پاس مائک ہیں, قلم ہے, کوئی عہدہ ہے, ٹھیک ہے. باتیں کرنے میں ہم ماشاء اللہ ہمارے سے آگے کوئی نہیں نکل سکتا. تو یہ کہ جب تک ہم خود اپنے اندر گریبان میں جھانکیں گے نہیں, اپنے آپ کو نہیں, وہ جو ہم دوسروں سے توقع کرتے ہیں اگر ہم وہ خود نہیں کریں گے نا تو وہ کام کوئی بھی نہیں کرے.
0: مطلب یہ ہم سب کو پتہ ہے کہ ایک مثال جو دی جاتی ہے کہ بچہ جب بھوکا ہوتا ہے تو روتا ہے تو وہ اس کو ملتی
3: ماں دودھ دیتی ہے. بالکل
0: اسی طرح جب تک ہم اس طرح کی سوچ رکھیں گے تو میں نہیں سمجھتا کہ اس میں تبدیلی کوئی آ سکتی ہے. شاہ صاحب چلیں آگے تھوڑا سا بڑھتے ہیں کہ موجودہ حکومت کے
2: اگر ٹائم چلیں ایک منٹ کے لیے کمنٹ کرنا چاہتا ہوں. بڑی اچھی بات کی ہے رضا مصطفیٰ نے.
0: جی
2: پاکستان ڈے ہوتا ہے, 14 اگست ہوتا ہے, 23 ہوتا ہے, کوئی بھی ہو,
0: جی جی
2: پاکستان امبیسی میں چند خواتین آ جاتی ہیں, ہم اپنی جتنے بھی ہم لیڈران ہیں ہم اپنی بیگمات کو لے کر
0: جاتے ہیں. بالکل
2: اچھا کوئی کھانے پینے کا پروگرام ہوتا ہے, اس کی وجہ کیا ہے کہ جو اسلام کے اندر عورت کو تحفظات دیے گئے ہیں وہ ہم ایکسیپٹ نہیں کرتے, وہ میں خود کیوں نہ ہوں. جب تک میں آپ کے ساتھ ایک عورت آئی ہے بیٹھی ہے, آپ کی بیٹی ہے, بیوی ہے, جو بھی ہے, جب تک میں بار بار اس کو ایسے گور رہا ہوں, بار بار اس کو دیکھ رہا ہوں, بار بار اس کو دیکھ رہا ہوں, تو جب میں یہ چیز ختم نہیں کروں گا اس کو تحفظ نہیں ملے گا. اور پھر آپ بھی شرمندہ ہوں گے کہ یار یہ شاہ صاحب ہیں, دیکھیں میں ان کو منع نہیں کر رہا. تو یہ چیزیں یہ ان کو ہمیں ختم کرنا ہے. اور ان کو جیسے ڈینش عورت یہاں پہ فری پھرتی ہے گھومتی ہے, اسی طریقے سے اسلام میں عورت کو رائٹ ہے.
0: یہ کتنا بڑا تضاد ہے ہم لوگوں میں کہ ہماری خواتین بیٹیاں بہنیں یا بیویاں کام کی منڈی میں ہیں, یعنی وہ مجبوراً یا جو بھی اگر وہ کام کر سکتی ہیں ڈینش لوگوں کے ساتھ یا دفاتر میں, تو یہ میری سمجھ سب. لیکن یہ ایسے ہی ہوتا ہے شاہ صاحب, جیسے پاکستانی کلچر ہے نا ہمارا جس طرح.
2: نہیں نہیں نہیں پاکستان میں بڑا ایڈوانس کلچر ہے, یہ آپ چھوڑ دیں.
0: لیکن مثال تو
2: ہم کسی وقت پاکستان کے نہیں نہیں نہیں نہیں جب ہم 50s میں میں پیدا ہوں 1950s میں, میں نے خود دیکھا کراچی, کوئٹہ, دوسرے لاہور, سارے بڑے بڑے شہروں میں لڑکیاں گاڑیاں بھی چلا رہی ہیں, موٹر سائیکل بھی, ہر ایک چیز. پاکستان یہ نہیں, ان کو جن کو تحفظ حاصل ہے, جن کے جو پڑھی لکھی ہیں, جن کو پتہ ہے کہ بھائی ہمیں ہم حفاظت سے پہنچ جائیں گے, تو ان کو وہ ہو سکتا ہے.
0: جی جی
2: لیکن ہم خود جو ہیں وہ نہیں بدلے.
3: ظفر بھائی اس میں اگر میں ایک تھوڑا سا کمنٹس کر دوں نا, کہ اگر آپ, میں جو پہلے بات کی تھی نا کہ اگر ہماری خواتین چاہیں تو وہ کر سکتی ہیں,
2: کر سکتی ہیں,
3: ان کا اپنا شوق بھی نہیں ہے سیاست, ٹھیک ہے. یہ آپ, یہ بھی آپ کو ایک فیکٹ جو ہے نا وہ مد نظر رکھنا ہوگا, اس کو آپ اگنور نہیں کر سکتے. لیکن اگر آپ ہماری شادیاں دیکھتے ہیں نا, تو وہاں پہ ہمارے خواتین جو ہیں خوشی مناتی ہیں, ڈانس کرتی ہیں, وہاں پہ بھی مرد ہوتے ہیں, سب کچھ ہوتا ہے, لیکن وہاں پہ جو ہے وہ مہندی بھی لے کے آ رہی ہیں, ہر چیز ہو رہی ہے. تو جہاں پہ وہ چاہتی ہیں وہ کر سکتی ہیں, ٹھیک ہے. تو یہ صرف مردوں پہ بھی نہیں ہے کہ وہ ان پہ پابندیاں لگاتے ہیں یا جگہ سپیس نہیں دیتے, وہ خود بھی اس میں اپنی سپیس بنانا بھی نہیں چاہتی. تو یہ ایک جو ہے نا بڑا ملا جلا سا ہے کہ اب یہاں پہ ریڈیو ہم وطن پہ الحمدللہ ہمارے ساتھ ہماری کتنی بہنیں خواتین جو ہیں وہ کام کر چکی ہیں, ابھی بھی کرتی ہیں, آتی ہیں. تو یہ ہے کہ آپ نے ایک ان کو ماحول دینا ہے, ٹھیک ہے. وہ یہاں پہ جب آپ اپنے آپ کو کانفیڈنٹ سمجھیں گی تو وہ آتی ہیں, ٹھیک ہے, پروگرام کرتی ہیں, پروگرام کر کے چلی جاتی ہیں. لیکن یہ ان کے اپنے شوق پہ ہے. ظفر بھائی ہم کسی پہ, جو ہماری بہنیں ابھی جو ریڈیو سن رہی ہیں ان کو کہیں گے جی آپ آ کے ریڈیو کریں یا آپ آ کے سیاست میں بیٹھیں یا کوئی تنظیم. ہماری تو تنظیمیں ماشاء اللہ وہ بھی ایسی ہیں نا کہ ایک بار جو صدر بن گیا نا تا یا صدر ہی بن گیا, اس نے اترنا نہیں ہے, اس نے مر کے ہی جو ہے نا وہ کہیں جو ہے وہ اپنی کرسی چھوڑے گا, ورنہ کرسی نہیں چھڑتا.
2: نہیں میں مثلاً ایک چھوٹا سا کمنٹ کرتا ہوں ان کے بات کو آگے بڑھا کر. میرا یہ کہنے کا مطلب ہے کہ جہاں پہ سیاسی پروگرام ہو رہے ہیں وہاں ہماری عورتیں آ کر بتا سکتی ہیں, کونسلز جو حضرات ہیں یا ایسی سیاست میں حصہ لینے والی عورتیں, وہ ان کو بتا سکتی ہیں کہ ہماری جو ڈیلی لائف کے اندر پرابلمز ہیں. مثلاً ہماری بہت ساری ایسی خواتین ہیں جن کو یہاں سے نیسٹ بیڈ جانا پڑتا ہے, अगर वो वीज़ा लेने के लिए जाना चाहती हैं, कोई उनको काम है उलानी शुरू से उधर जाना पड़ता है, लेकिन शीलैंड के अंदर और फ्यून के अंदर और यूलैंड के अंदर, वहाँ आप देखें कि वो घर से उठती हैं सीधा बाव सर्विस जाती हैं और वहीं पे उनके सारे काम हो जाते हैं। यहाँ पे क्यों नहीं, क्यों? यही चीज़ें जो हैं, मेजॉरिटी हमारी औरतें जो हैं, जो अल्लाह ताला उनकी ज़िंदगी लंबी करे, बेवा हैं या वो किसी वजह से डिवोर्स हो गए हैं, वो कोपेनहेगन और वेस्टहाइन में रहती हैं और इनके मसाइल जो हैं वो बहुत ज़्यादा है। तो उनके उनको अपने ऐसी सियासी जो एक्टिविटीज होती हैं उनके अंदर बुलाना चाहिए ताकि वो आके अपनी बात दिल की बात कर सके।
3: तो किशा साहब, आप जो हैं वो फ्री कॉइन के जो है स्पोक्स पर्सन भी रहे हैं ये पिछले जो कमून के इलेक्शन हुए हैं,
2: जी जी,
3: वहाँ पे खवातीन जो हैं वो अपनी कॉर्नर मीटिंग करती रही हैं, ये इसके ये बेहतर आप बता सकते हैं। हमने तो सिर्फ जो मीडिया पर तस्वीरें देखी या जो सुना है उसके हवाले से, हमारी जितनी भी पार्टियां यहाँ पे उनकी जो काफ़ी ख्वातीन हैं जो सिर्फ ख्वातीन के फंक्शन करती तो होते हैं, करती हैं, ये कॉर्नर मीटिंग भी करती हैं, लेकिन तब जब हमारा अपना कोई मकसद हो, क्योंकि किसी का कोई बेटा खड़ा था, किसी का कोई भाई खड़ा था, तो उसने जो है उसकी सपोर्ट में हाल लिए, खाने भी खिलाए, लोगों को बातें भी सुनाई, उनसे सियासतदान भी वहाँ पे आए, तो होता है करते हैं, लेकिन सिर्फ तब जब हमारा अपना जो है कोई मकसद होता है।
2: जी बिल्कुल सही बात की।
0: लेकिन ये सारी बातें बजाय आप फरमा रहे हैं, शाह साहब आप भी और रजा साहब आप भी, लेकिन हमें तलाश करनी है क्या वजूहत हैं, क्यों नहीं ये इस तरह हो सकता? अगर वो बाकी काम सारे कर सकती हैं या हमारे मेल पर्सनैलिटीज़ कर सकते हैं तो वो क्यों नहीं कर सकते, यही हमें तलाश करना है। और इसके लिए वही बात के इंफरादी तौर पर इजमाही तौर पर हमें हमारी सोच को इकट्ठा होना पड़ेगा, ऐसे ही है। अच्छा आगे बढ़ते हैं थोड़ा सा। शाह साहब, एक तो फ्रीक होने का आपने ज़िक्र किया तो एक सवाल मेरे जहन में आ गया कि सियासी शख्सियत हैं जनाब मलिक सिकंदर सदीक साहब, उनको पिछले दिनों हमने सोशल मीडिया पे देखा और सुना भी कि उनको एक तमगा इम्तियाज़ दिया गया पाकिस्तान एम्बेसी की तरफ से, तो ये एकदम देख के पता चला, क्योंकि इससे पहले प्रोग्राम पाकिस्तान एम्बेसी में हुआ था ये ईद के हवाले से, या तो इस हवाले से अगर आप कुछ फरमाना चाहें मुख्तसरन।
2: जी बिल्कुल, सिकंदर सदीक को तगमा मिला है, लेकिन वो तगमा जो है वो एम्बेसी की तरफ से नहीं मिला, वो गवर्नमेंट ऑफ पाकिस्तान की तरफ से मिला है।
0: जी जी,
2: आप मलिक सिकंदर सदीक जो है जब ये अल्टरनेटिव का मेंबर था पार्लियामेंट का मेंबर, रजा मुस्तफ़ा को याद होगा, तो इसने कश्मीर के ऊपर काफ़ी और फलस्तीन के ऊपर काफ़ी बोला था।
0: अच्छा।
2: और फिर इसने काफ़ी वहाँ पे हिस्सा लिया था। वो रिपोर्ट जो थी फॉरेन मिनिस्ट्री से फॉरेन मिनिस्ट्री के पास गई।
0: अच्छा।
2: और उसके ऊपर उन्होंने वर्क किया और फिर इसको जो है ये गवर्नमेंट ऑफ पाकिस्तान जो है उन्होंने रिकमेंड किया।
0: अच्छा।
2: फिर इनको इमरान खान की गवर्नमेंट आ गई, वहाँ पे इसको जो है वो पर्चा पर्चा रख दिया गया, उसको नहीं मिला।
0: अच्छा।
2: फिर इस गवर्नमेंट में आकर तो इसको उन्होंने ये जब पाकिस्तान गया तो इसकी मुलाकात हुई मुख्तलिफ प्राइम मिनिस्टर से भी, दूसरों की सबसे, तो उन्होंने इसको तखमे को बहाल कर दिया।
0: अच्छा। तो वो दिया,
2: तो ये इसको मिला है। और इससे पहले भी दो पाकिस्तानियों को जो है यहाँ पे तखमा इम्तियाज मिल चुका है।
0: मिल चुका है। अच्छा।
2: और ये मिलना चाहिए। देखें यहाँ पे बहुत सारे ऐसे लोग हैं, ऐसे नाम हैं जिनको मैं जाती तौर पे जानता हूँ, जैसे कि अभी हाजी मुस्तफ़ा गुलाम मुस्तफ़ा साहब के बारे में हमने बात की, ये ऐसे लोग हैं जिनके जिनको डिप्लोमास या कोई ऐसे शील्ड्स या ऐसे नाम जो है एम्बेसी की तरफ से या अपना क्या नाम है पाकिस्तान गवर्नमेंट की तरफ से मिलने चाहिए। तब में देखें पाकिस्तान में एक डांस करने वाली को तगमा मिल जाता है, अच्छा एक गाने वाली को तगमे मिल जाते हैं, तो यहाँ जो फॉरेन कंट्रीज के अंदर पाकिस्तानी जो हैं जो अपनी कौम के लिए बड़ा कुछ